نماز پڑھو گے تو سیتے نہیں پڑھے گی. مہاراج کہنے لگے ساڈا وعدہ سی تیرے نال نماز پڑھنی سی, تیرے نال مل کے گھوڑے نہیں خریدنے سن, تو کابل دے گھوڑے پیا خرید رہا, اپا گھوڑے نہیں خریدنے, اپا تے نماز پڑھنی سی. ساڈا وعدہ اے سی تیرے نال نماز پڑھنی ہے, تیرے نال گھوڑے نہیں خریدنے. تو گھوڑے خریدا پیا سی کہ نماز پیا پڑھتا سی؟ حیران ہو گیا نواب, نماز پڑھتا گھوڑے پیا خریدا سی. کوئی مندر دے پوجا پاٹھ کردے اپنے گھوڑے خریدا, کوئی گرودوارے بیٹھا کتھا کیرتن سندے پاٹھ کردے اپنے اپنے گھوڑے لوگ خریدتے ہیں. کون گرو نال جڑتا؟ سب اپنے اپنے گھوڑے خرید رہے, اپنی اپنی گلوں چ الجھے ہوئے ہوتے, اپنے اپنے جھمیلیاں دے پھسے پے ہوتے. کدی کدائی کوئی پرش پربھو کی استتی دے جڑے. ہوں اتے پرشن پیدا ہوتا ہے, وہ ہاتھ کہڑے نے جڑے سیوا کرتے ہیں, وہ پیر کہڑے نے جڑے چل پیندے, وہ زبان کہڑی, وہ اکھاں کہڑیاں نے. گرو نانک نے انہوں کا خلاصہ کیتا ہے, بھے کے چرن. منک دے اندر سماج دا ڈر ہے, قانون دا ڈر ہے, لیکن پرماتما دا ڈر نہیں. صاحب کہتے ہیں ٹنڈا ہے دے کول ہاتھی کوئی نہیں, پرماتما دا تے ڈر ہی نہیں. سماج تو ڈردا ہے, قانون تو ڈردا ہے, رب دا تے کوئی ڈر ہی نہیں, پرماتما دا واقعی ڈر نہیں. دیکھو گولک نو بھی تالے لائے نا, تین تین چار چار لائے نا, یہ مطلب چوری دے اتنے بھی ڈر ہے. کئی دفعہ ایسا دیکھے اگر ٹکٹاں تے جوڑے نہ رکھو تو پیری ننگی جانا پہنتا, گھر جوتیاں بھی نہیں لگتی. کوئی رب دا ڈر تھوڑی, قانون تو ڈرتا ہے, پولیس تے نہیں دیکھ رہی, سماج تو ڈرتا ہے, دنیا تے نہیں دیکھ رہی, پرماتما تو نہیں ڈرتا جو ہر جگہ دیکھتا. بےخت سنت سدا ہے سنگے, میں مورکھ جانے ہاں دوری, سدا ویکھدا. بھے کے چرن کر بھاؤ کے, پیر بھاونا دے بنا. بھاونا شبد دو اوستھاواں تو بنتا ہے, پریم تو تے بھروسے تو. جس تے بھروسہ ہے اس نال پریم ہے, جس نال پریم ہے اس تے بھروسہ ہے. کئی دفعہ بچے نال پریم تے بڑا ہے پر بچے تے بھروسہ نہیں, وہی ہر گل تے بھروسہ سی توڑی کر دیں. بچہ بچہ بھروسہ نہیں ہونے واسطے. کئی دفعہ کسی تے ساڈا بھروسہ تے پکا ہے بھائی بندہ قابل اعتبار ہے, بھروسے ہی ہو گئے, اس تے بھروسہ کیتا جا سکتا ہے, پر او دے نال کوئی پریم دا سمبندھ ہی نہیں, صرف بھروسے ہی ہو گئے. بھروسہ تے پریم جب دونوں کٹھے ہوندے نے اونوں کہندے نے بھاونا. کر بھاو کے ہاتھ بنا بھاونا دے, پیر بنا پہ دے. پرماتما دا بھے ہوے پیر غلط پاسے نہیں جان گے, پرماتما دی بھاونا ہوے ہاتھ غلط کرن گے بھی نہیں. بھے کے چرن کر بھاو کے لوئن سرت کرے, اکھاں بنا گیان دیاں سمجھ دیاں, سرت دے تے ارتھ سمجھ دے, سمجھ دیاں اکھاں بنا لوئن سرت کرے. نانک کہے سیانیے ایوں کنت ملاوا, اس طرح ملا پڑا. اقبال کہندے نے دلے بھی نام بھی کر خدا سے طلب, کہ آنکھ کا نور دل کا نور نہیں. دلے بھی نام بھی کر خدا سے طلب, کہ آنکھ کا نور دل کا نور نہیں. علم میں بھی سرور ہے لیکن یہ وہ جنت ہے جس میں حور نہیں. ٹھیک ہے گیان باہر دا اکشے گیان, وہ دے چ بھی کوئی گل ہوے گی پر رس تو ہی نہیں ہے, کچھ بھی نہیں. گیان تے انبھو ہی ہوتا ہے جو اندروں جنمے تے اندر دی دنیا نو بدل دے وے. انبھو پرکاش لوئن سرت کرے, نانک کہے سیانیے ایوں کنت ملاوا ہوئے. جتنے چر تک سمجھ دی اکھاں نہیں نے, گستاخی معاف نیترہین ہے, بھاونا نہیں ہے یہ ٹنڈا ہے, پہ نہیں ہے یہ لنگڑا ہے, امرت ویلے اٹھ کے جپدا نہیں ہے یہ تے گونگا ہے, یہ تے گونگا ہے.
परमात्मा दी बाणी गुरु दे बोल सुन लगे अंदर उत्साह नहीं पैदा होंदा ते बहर है ये कितने सुनता है ये बहर है। महाराज कहते ने रोहला टुंडा अंधला क्यों गल लगे दाए। पहला पातशाह वाक सतगुरु नानक देव जी महाराज का वाक रोला टुंडा अंधला क्यों गल लगे दाए। जो लंगड़ा है टुंडा है अंधा है बहरा है गुंगा है इनू परमात्मा कितों नसे। अंग अंग भंग रंग रूप कुलहीन दी बच्चे कुल अंग नहीं ने हाथ है कुछ नहीं कर सकता जबान है नहीं बोल सकता सहजे सहजे इसनों भोजन मिलता है दुध मिलता है खुराक मिलती है एक दिन इसके हाथों च ताकत आउंदी कुछ करन लगता है एक दिन इसके पैरों च बल आ जाता है चलन लग पैंदा है एक दिन कुवत ते गोयाई मिल जाती है बोलन लग पैंदा है। शरीर दे सारे ज्ञान इंद्रे कर्म इंद्रे काम करन लग पैंदे ने भोजन की शक्ति नाल विकास सारा भोजन ते खड़ा है। रोज रोज भजन कीता जाए अमृत वेले उठ के हर अमृत वेले वत्थे का भेजिया भगत खाए खर्च रहे निखुटे नाई वाहेगुरु वाहेगुरु जपदिया जपदिया एक दिन वाहेगुरु दिखाई देन लग जाता है एक दिन उसके बोल चारों पासे सुनाई देन लग पैंदा है एक दिन उसका दामन हत्थां दे चा जाता है एक दिन ऐसा महसूस होंदा सी कि परमात्मा की गोद च बैठे ये सारी तौफीक मिलती है भजन नाल। जैसे शरीर का सारा बल की है भोजन भोजन ना मिले कोई इंद्रा विकसित नहीं होएगा मनुख का शरीर मर जाएगा पर भजन रोज रोज ना हो अखा नहीं मिलनगिया जो परमात्मा वेख सकते हैं वो कन भी नहीं मिलने जो सुन सकते हैं वो जबान भी नहीं मिलेगी जो भजन का रस माण सकती है। ये भी मैं अर्ज करते हैं भोजन की बुरकी मूंह ते रखते हैं स्वाद आ गया वाहेगुरु वाहेगुरु जपद रस नहीं आया क्यों अजे जबान दे चो तौफीक नहीं है वरना वाहेगुरु आखण का भी अपना रस है जिन्हों वाहेगुरु आखद रस आवे साहब कहने परमात्मा की रसना ते वसे है। प्रभ जी बसे साध की रसना नानक जन का दासन दसना वाहेगुरु ते दी जबान ते क्यों ये वाहेगुरु आखद रस नाल वर जाता है ये बाणी जपदा है रस नाल वर जाता है बाणी ते दी रसना ते वस गई नाम ते इसकी रसना ते वस गया। जिन्हें चिर तक वाहेगुरु वाहेगुरु आखद रस ना आवे अजे वाहेगुरु रसना ते नहीं वसया ते जितने चिर तक रसना ते नहीं वसया अखां नाल दिखाई भी कुछ नहीं देगा परमात्मा ने दिखाई देगा संसार दिखाई देगा कन्ना नाल सुनाई भी नहीं देगा। पहले गल रस दी भोजन पहले जबान दा रस बनता है खून बाद देश बनता है मांस बाद देश बनता है हड्डियां दी ताकत बाद देश बनता है इंद्रियां दी शक्ति बाद देश बनता है रस पहले भोजन की बुरकी का रस आ गया स्वाद ते पहले आ गया हुण सहजे सहजे ये बुरकी पचेगी पच के खून बनेगी मिंज बनेगी मांस बनेगी शरीर की ताकत बनेगी। वाहेगुरु आखदे आ जब रस आ जाए तो समझ लेना वाहेगुरु रसना ते दिवस गया अजे रूहानी शक्ति नहीं है अजे अखां विच भी तौफीक नहीं है कि प्रभु नूं देख सकन अजे ये सिलसिला विकसित होवेगा पर इतनी गलती स्पष्ट हो गई जबान ते ये पहला कदम है। बाणी पढ़ रहे हैं कोई रस नहीं है वाहेगुरु वाहेगुरु जप रहे हैं कोई रस नहीं है अजे रसना ते भी नहीं वसे अजे हनूज दिल्ली दो रस्त रूहानी बल रूहानी शक्ति अजे वेखना उस प्रभु नु सुनना समझना अनुभव प्रकाश उते लंबी गल है अजे ते आखदे आ रस भी नहीं है। प्रभ जी बसे साध की रसना जैसे रस आन लग पैंदा है रसना ते प्रभु वस जांदा है ते रसना विच बरकतां आ जांदियां ने बोलां विच बरकतां आ जांदियां ने एक दिन हत्थां च बरकतां आ जांदियां ने जपदियां जपदियां एक दिन कदमां विच क्रांति आ जांदी है कि सब कुछ जपदियां जपदियां हुंदा है। महाराज कहते हैं ऐसे भी हथ ने बिल्कुल बेबरकते जे वो कंचन नो हथ लावे खेउ सेती रल गया सोने नो हथ पांदा मिट्टी हो जाता बनते हुए काम नो हथ पांदा डेरी हो जाता
ਪਰ ਐਸੇ ਵੀ ਹੱਥ ਨੇ ਮਿੱਟੀ ਨੂੰ ਛੂੰਦੇ ਨੇ ਸੋਨਾ, ਵਿਗੜੇ ਹੋਏ ਕੰਮ ਨੂੰ ਹੱਥ ਪਾਉਂਦੇ ਨੇ ਸਿਰੇ ਚੜ੍ਹਦਾ ਹੈ। ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ ਹੱਥਾਂ ਚ ਬਰਕਤ, ਪੈਰਾਂ ਦੇ ਸੱਤਿਆ। ਇਹ ਤਾਂ ਹੁੰਦਾ ਹੈ ਜਦ ਪਹਿਲੇ ਬੋਲਾਂ ਚ ਬਰਕਤ ਆ ਜਾਏ, ਪ੍ਰਭੂ ਦਾ ਨਾਮ ਰਸਨਾ ਤੇ ਟਿਕ ਜਾਏ, ਸਾਹਿਬ ਰਹਿਮਤ ਕਰਨ, ਬਖਸ਼ਿਸ਼ ਕਰਨ, ਇਹ ਸੌਗਾਤ ਸਾਡੀ ਝੋਲੀ ਚ ਪਵੇ ਤਾਂ ਕਿ ਇਸ ਪਰਮ ਆਨੰਦ ਨੂੰ ਅਸੀਂ ਮਾਣ ਸਕੀਏ। ਇਤਨੀਆਂ ਵਿਚਾਰਾਂ ਪ੍ਰਵਾਨ ਬੁੱਲ ਚੁੱਕ ਦੀ ਸ਼ਮਾ। ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ।